0: acts has raised India's real GDP growth forecast to 6.8% for the calendar year 2026 from its earlier estimate of 6.5%, citing easing oil prices and improving domestic economic conditions. In its latest report titled India, Improved Macro Outlook After the US and Iran Deal, the Global Investment Bank lowered its headline inflation forecast by 0.2 percentage points to 4.4% and reduced its current account deficit estimate to 1.1% of GDP amid a sharp correction in global crude oil prices after the US-Iran peace deal. Ministry of Health and Family Welfare has proposed amendments to the Drugs Rules 1945 to simplify the procedure for obtaining permission for import of drugs for examination, test or analysis. The ministry said that the amendment introduces an acknowledgement-based system for import of all drugs in small quantities for analytical and non-clinical testing purposes. The simplified procedure shall not be applicable to certain drugs belonging to the categories of sex hormones, cytotoxic drugs and beta-lactam drugs. The initiative is expected to provide a major boost to research and innovation in the country while facilitating more efficient and streamlined regulatory process. A court in Ayodhya today remanded all 8 accused arrested in alleged anomalies in Ram Temple donation case to judicial custody till June 29th. The accused were presented before the local court following their arrest. K.C. Verma, prosecution officer at the Ayodhya Chief Judicial Magistrate Court, informed reporters that the remand was extended until Monday, June 29th, when the accused will be produced before the court again. Verma said that in total more than 79 lakh rupees, 85,000 was recovered from them, except for one accused, Subhash. Nothing was recovered from him, though he was involved in the conspiracy. Different amounts were recovered from the others. He added that the special court handling cases under the Prevention of Corruption Act was not in session as it was a non-working day, resulting in the remand until Monday. The accused include public servants, government salaried personnel and several employees from the State Bank of India, with about 5 or 6 individuals from SBI among them. This is Akashwani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIN News Alerts. And for details of stories and more, log on to our website www.newsonair.gov.in and download News on AIR app. In Venezuela, death toll in 2 powerful earthquakes has risen to 589. Nearly 3,000 people have been injured. Rescuers are searching through rubble in a rush to save lives after earthquakes struck near the capital yesterday. In capital Caracas and the nearby coastal city of La Guaira, several people are still feared trapped under the debris of collapsed buildings. The first 7.2 magnitude quake was followed seconds later by an even stronger 7.5 magnitude one, both occurring close to the surface, making destruction more severe. The country's interim president, Delcy Rodriguez, has declared a state of emergency. A report.
1: Venezuela's interim president, Rodriguez, has acknowledged India's solidarity following the earthquakes, stating that it aligns with the spirit of cooperation between the people of India and Venezuela in times of difficulty. She welcomed Prime Minister Narendra Modi's remarks, in which he expressed condolences and India's willingness to support relief efforts in the wake of the earthquake's severe consequences. Earlier, External Affairs Minister Dr. S. Jaishankar announced Operation Amistad, under which 2 Indian Air Force MCC C-17s took off today for Venezuela with urgent assistance to support post-earthquake relief efforts. He stated that India is committed to support the government and people of Venezuela in this difficult time. Amistad means friendship in Spanish. The assistance contains an Indian Army field hospital unit and over 35 tons of relief supplies, medicines and medical equipment, including 2 Bhishm cubes. Reshma Tiwari, News Desk.
0: U.S. Vice President J.D. Vance has confirmed that the U.S. and Iran have agreed to set up a direct deconfliction channel with military representatives from both countries. The arrangement involves representatives from Iran's Islamic Revolutionary Guard Corps and the U.S. Army's Central Command being stationed in Doha, Qatar. Mr. Vance said in an interview with a British news site that Tehran and Washington have agreed to set up a direct channel in order to reduce the risk of further conflict. Meanwhile, the United States and the Gulf Cooperation Council today reaffirmed their strategic partnership at a ministerial meeting in Bahrain's Manama, underscoring their commitment to regional security, diplomacy with Iran, stability in Syria and Lebanon, and reconstruction efforts in Gaza. Meanwhile, Iran's Islamic Revolutionary Guard Corps, Navy, today said commercial vessels transiting the strategic Strait of Hormuz must use routes approved by Tehran, despite the IRGC establishing a communication line with the US Central Command. Iranian state media reported that the Islamic Revolutionary Guard Corps warned that navigation outside designated routes would not be permitted. Deputy Foreign Minister Kazem Gharibabadi said safe passage through the waterway could not be guaranteed without coordination with Tehran. The Ashura-e-Muharram was observed with due reverence and solemnity in various parts of the country today. The day marks the martyrdom of Prophet Muhammad's grandson, Hazrat Imam Hussein, and his devoted companions who laid down their lives for upholding truth, righteousness and justice in Karbala. Taziyah processions were taken out to mark the occasion, which were buried later in the evening at designated places. Majlis or religious meetings were also organized where ulemas highlighted various aspects of Karbala incident. Elaborate security arrangements had been made on the occasion. The India Meteorological Department has said that conditions are favorable for further advance of southwest monsoon into more parts of Gujarat, Madhya Pradesh, Chhattisgarh, Jharkhand, Bihar, Uttar Pradesh and Uttarakhand during the next 3 to 4 days. Northeast India, Sub-Himalayan West Bengal and Sikkim will experience heavy to very heavy rainfall during the week. A report.
2: The Met Department has predicted heavy rainfall over Bihar, Chhattisgarh, Odisha, coastal Andhra Pradesh, coastal Karnataka, Keralam, Mahe, Konkan, Goa, North Interior Karnataka, Tamil Nadu, Puducherry, Karaikal and Telangana for the next 3 days. Parts of Delhi, Punjab, Haryana, Chandigarh, East Uttar Pradesh, Rajasthan, Madhya Pradesh, Maharashtra, Uttarakhand and Lakshadweep are expected to experience thunderstorm and lightning till Monday. Meanwhile, heatwave conditions are expected over isolated places over Uttar Pradesh till Sunday. With Rishu Jaiswal, Aman Yadav, Akashvani News, Delhi.
0: In Arunachal Pradesh, search and rescue operations for the four missing persons suspected to have been washed away in the flash flood on 24th of June concluded today without success. The operation was carried out around the affected Yazali Neepko colony and the reservoir. 23 SDRF Jawans, in association with the local people, ex-servicemen, police personnel searched the entire area. The team also helped to remove the debris from the flood-affected Neepko colony. The district administration said 30 houses completely washed away in the flash flood and another 52 houses damaged in the colony. On to sports. Indian shooters have ended their campaign at the IISSF Junior World Championship in Germany as table toppers with 24 medals, including 7 gold. They performed brilliantly in the pistol and rifle events, bagging 7 gold, 8 silver and 9 bronze, leaving behind the individual neutral athletes who claimed 14 medals and Italy at third position with 10 medals. In badminton, India's Ronak Chahan created the biggest upset of the US Open tournament in Fullerton today when he bagged off world number 6 and men's singles top seed Shou Tian Zhen of Chinese Taipei in straight games 21-17, 26-24 to reach quarters. In another men's singles, Kidambi Srikanth registered a 21-14, 21-13 win over Li Zijia of Malaysia to enter quarterfinals. In women's singles, Tanvi Sharma, Rakshita Shri and Devika Sihag also advanced to the last 8 stage, winning their respective matches. In men's hockey, India will face arch-rivals Pakistan in its penultimate FIH Pro League match at the Lee Valley Hockey and Tennis Centre in London this evening. The match is scheduled to begin at 10:30 p.m. In men's cricket, hosts Ireland have set a target of 183 runs for India in the first T20 international match of the two-match series in Belfast. Put into bat, Ireland scored 182 for 9 wickets in stipulated 20 overs. In reply, India were 129 for 6 in 15 overs when reports last came in. And now, before we end the bulletin, the headlines once again. Home Minister Amit Shah launches 3-year vision document for narcotics control, calls for better coordination and use of technology to strengthen anti-drug campaign. Centre to deploy 1,000 advisory personnel across the country and upgrade trade portal to maximise benefits of India-UK trade agreement. Death toll in Venezuela earthquakes rises to 589. India sends 2 Air Force planes with emergency relief material. US and Iran agree to establish direct military communication channel to reduce risk of further conflict, says US Vice President J.D. Vance. And in US Open badminton, India's Ronak Chahan stuns top seed Chou Tin Shen of Chinese Taipei to enter quarterfinals of men's singles. Kidambi Srikanth and three women shuttlers also reached the quarters. That is all in the news at 9. Good night.
3: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं अब्दुल वाहिद। वजीर दाखिला अमित शाह ने मंशियात के कंट्रोल से मुतालिक सहसाला विजन दस्तावेज का आगाज किया। उन्होंने मंशियात मुखालिफ मुहिम को और मुस्तहकम करने के लिए बेहतर तालमेल और टेक्नोलॉजी के इस्तेमाल पर जोर दिया। मरकज भारत बरतानिया तजारती समझौते के फवायद को ज्यादा से ज्यादा हासिल करने की गरज से मुल्क भर में 1000 मुशावरती अफराद तैनात और तजारती पोर्टल को अपग्रेड करेगा। वेनेजुएला के जलजलों में मरने वालों की तादाद बढ़कर 589 हो गई है। भारत ने हंगामी राहती साजो सामान के साथ भारतीय फजाइया के दो जहाज रवाना किए हैं। अमरीका और ईरान ने मजीद किसी जंग के खतरे को कम करने की गरज से बराह रास्त फौजी मवासिलाती चैनल कायम करने से इत्तेफाक किया है। जर्मनी में ISSF जूनियर आलमी चैंपियनशिप में भारतीय निशानेबाज सोने के 7 तमगों समेत 24 तमगों के साथ सरे फहरिस्त रहे। और US ओपन बैडमिंटन में भारत के रौनक चौहान चेन्नई ताइपे के आला दर्जे के खिलाड़ी चाउ टीएन चेन को हराकर मर्दों के सिंगल्स के क्वार्टर फाइनल में पहुंच गए हैं। किदांबी श्रीकांत और तीन खवातीन बैडमिंटन खिलाड़ी भी क्वार्टर फाइनल में पहुंच गई हैं। अब खबरें तफसील से। वजीर दाखिला अमित शाह ने मंशियात से मुक्त भारत के विजन को हासिल करने के लिए आज एक तफसीली लाहे अमल पेश किया। मंशियात के कंट्रोल की ब्यूरो के जरिए मुनक़िदा एक मीटिंग के दौरान वजीर दाखिला ने 2026 से 2029 तक के लिए मंशियात की कंट्रोल से मुतालिक एक विजन दस्तावेज का आगाज किया। इससे कबल नई दिल्ली में नार्को कोऑर्डिनेशन सेंटर की 10वीं आला सतही मीटिंग से खिताब करते हुए वजीर दाखिला ने यह कहते हुए मंशियात के खिलाफ एक मुत्तहदा लड़ाई पर जोर दिया कि मंशियात की लानत से कौमी सलामती, समाजी इस्तेहकाम, इक्तसादी मफादात और नौजवानों और मुल्क के मुस्तकबिल को खतरा लाहक है। उन्होंने रूहानी लीडरों, नौजवानों और माओं से जोर देकर कहा कि इस लड़ाई को जीतने के लिए वो सब एक वाहिद प्लेटफार्म पर यकजा हों।
4: मेरा आप सबसे विनम्र आग्रह है कि देश के आने वाले 100 वर्ष के भविष्य के लिए सभी सरकारों को एक साथ एक मंच पर आना होगा। सभी विभागों को जनता को गाइड करने वाले संतों को भी जोड़ना पड़ेगा, युवाओं को भी जोड़ना पड़ेगा और युवाओं पर घर में अपना रसूख रखने वाली हमारी मातृशक्ति को भी इसमें जोड़ना पड़ेगा, तभी जाकर इस लड़ाई के खिलाफ हम पूर्णतया सफल हो सकते हैं।
3: वजीर दाखिला ने एक ड्रग डिस्पोजल फोर्टनाइट का भी आगाज किया, जिसके तहत तकरीबन 6000 करोड़ रुपए मालियत की 2,09,500 किलोग्राम जब्त शुदा नशावर मादों को जाया किया जाएगा। वजीर आजम नरेंद्र मोदी ने आज कहा कि नशा मुक्त भारत अभियान अवामी शिरकत से एक अवामुन्नास की तहरीक बन गया है। वजीर आजम मोदी ने यह बात समाजी इंसाफ और तफवीज इख्तियारात के वजीर मुमलिकत BL वर्मा का एक मजमून शेयर करते हुए कही, जो नशे से मुक्त भारत की तामीर की अहमियत पर तहरीर किया गया है। सोशल मीडिया की एक पोस्ट में वजीर आजम ने नशे से मुक्त भारत और विकसित भारत बनाने के मिशन में शामिल होने के लिए हरेक शहरी पर जोर दिया। जनाब वर्मा ने अपने मजमून में तहरीर किया है कि हुकूमत मंशियात की लत को एक हसास मामला समझती है, जो भारत के नौजवानों के मुस्तकबिल और मुल्क की तरक्की से ताल्लुक रखता है। सेहत और खानदानी बहबूद की वजारत ने अद्वियात से मुतालिक जाबते 1945 में तरामीम की तजवीज़ की है। उनका मकसद मुआइने, टेस्ट करने या तजिया करने के लिए इजाजत हासिल करने वाले जाबतों को सहल बनाना है। वजारत ने कहा कि तरमीम में तमाम तरह की अद्वियात को तजजिया जाती और गैर क्लिनिकल टेस्टिंग मकासद के लिए कम मकदार में दरामद करने के लिए मंजूरी पर मबनी एक निज़ाम मुतारिफ कराया गया है। सहल करदा जाबतों का इतलाक उन बहुत सी अद्वियात पर नहीं होगा जिनका ताल्लुक जिनसी हारमोन्स, साइटोटॉक्सिस ड्रग्स और बीटा लैक्टम ड्रग्स से है। کامرس اور صنعت کے وزیر پیوش گوئل نے ملک بھر میں 1000 مشاورتی افراد کو تعینات کرنے اور تجارتی پورٹل کو اپ گریڈ کرنے کا اعلان کیا ہے۔ اس کا مقصد بھارت برطانیہ جامع اقتصادی اور تجارتی معاہدے سیٹا کے فوائد کو زیادہ سے زیادہ کرنے میں مدد کرنا ہے۔ آج لندن میں 10th سالانہ برطانیہ بھارت ویک سے خطاب کرتے ہوئے جناب گوئل نے کہا کہ بھارت برطانیہ کی شراکت داری روایتی تجارت سے کہیں زیادہ وسیع ہو گئی ہے، جو ٹیکنالوجی، سوورین اے آئی، اہم معدنیات، دفاع اور صاف توانائی جیسے جامع شعبوں کا احاطہ کرتی ہے۔ وزیر موصوف نے کہا کہ بھارت وزیراعظم نریندر مودی کی قیادت میں فریجائل 5 سے نکل گیا ہے اور اسے دنیا کے سب سے زیادہ مواقع کے مقام پر تسلیم کیا جا رہا ہے۔ انہوں نے کہا کہ بھارت برطانیہ سیٹا دونوں ممالک کی بہترین اشیاء اور خدمات کو ایک دوسرے کے لیے دستیاب کرنے پر مرکوز ہے۔ تجارت اور صنعت کے وزیر پیوش گوئل کو لندن میں منعقدہ سالانہ برطانیہ بھارت ایوارڈ 2026 میں بھارت اور برطانیہ کے تعلقات کو ایک بلندی پر لے جانے میں قائدانہ رول ادا کرنے پر خصوصی انعام سے نوازا گیا۔ جناب گوئل نے سوشل میڈیا پوسٹ میں یہ معلومات فراہم کرتے ہوئے کہا کہ یہ اعزاز حکومتوں، صنعتوں، ماہرین تعلیم، ثقافت اور عظیم بھارتی برادری کی مرہون منت ہے جو بھارت اور برطانیہ کے تعلقات کو مستحکم کرنے میں سرگرم ہیں۔ وینزویلا میں آئے 2 تباہ کن زلزلوں میں مرنے والوں کی تعداد بڑھ کر 589 ہو گئی ہے۔ تقریباً 300 افراد زخمی ہوئے ہیں۔ کل راجدھانی کے نزدیک آنے والے ان زلزلوں کے بعد راحت کار ملبے سے لوگوں کو نکالنے کے لیے کام کر رہے ہیں۔ کراکاس اور نزدیکی ساحلی شہر لا گوائرا میں لوگوں کو گری ہوئی عمارتوں کے ملبے میں سے مدد کے لیے پکارتے ہوئے سنا گیا۔ 7.2 شدت کے پہلے زلزلے کے بعد جو دوسرا زلزلہ آیا وہ پہلے سے زیادہ 7.5 شدت کا تھا۔ یہ دونوں زلزلے زمینی سطح سے نزدیک تھے، جن کی وجہ سے تباہی اور زیادہ شدید ہوئی ہے۔ ملک کی عبوری صدر ڈیلسی روڈریگیز نے ہنگامی حالات کا اعلان کیا ہے۔ بہت سے ممالک نے بچاؤ کی کوششوں میں مدد کرنے کی پیشکش کی ہے۔ عبوری صدر روڈریگیز نے زلزلوں کے بعد بھارت کے اتحاد کا یہ کہتے ہوئے اعتراف کیا ہے کہ مشکل اوقات میں بھارت اور وینزویلا کے درمیان تعاون کے جذبے کے عین مطابق ہے۔ انہوں نے وزیراعظم نریندر مودی کے بیان کا خیر مقدم کیا، جس میں انہوں نے تعزیت کا اظہار کیا ہے۔ نیز زلزلے سے ہونے والے شدید نقصان کے تناظر میں راحت کی کاروائیوں میں امداد دینے کی بھارت کی خواہش کا اظہار کیا ہے۔ جناب مودی کی سوشل میڈیا پوسٹ کا حوالہ دیتے ہوئے محترمہ روڈریگیز نے بین الاقوامی امداد کے جذبے کو تسلیم کیا اور وینزویلا کے ساتھ کیے جانے والے اتحاد کو سراہا۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے آج آپریشن امستاد کا اعلان کیا، جس کے تحت بھارتی فضائیہ کے 2 C-17 طیارے آج وینزویلا کے لیے روانہ ہوئے۔ یہ طیارے زلزلے کے بعد راحت رسانی میں مدد کے لیے ضروری اشیاء لے کر گئے ہیں۔ ہسپانوی زبان میں امستاد کا مطلب ہے دوستی۔ ایک سوشل میڈیا پوسٹ میں ڈاکٹر جے شنکر نے بتایا کہ اس امداد میں بھارتی فوج کا ایک فیلڈ ہاسپٹل یونٹ اور 35 ٹن سے زیادہ امدادی اشیاء، دوائیں اور طبی آلات بھی ہیں، جس میں 2 بھیشم کیوبس بھی شامل ہیں۔ انہوں نے کہا کہ بھارت ان مشکل حالات میں وینزویلا کی حکومت اور وہاں کی عوام کی مدد کے لیے عہد بند ہے۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے آج نئی دلی میں یورپ کے مختلف ممالک کے صحافیوں کے گروپ سے بات چیت کی۔ وزیر موصوف نے ان سے بھارت میں رونما ہو رہی کایا پلٹ تبدیلیوں، دنیا کی موجودہ غیر یقینی صورتحال، نیز بھارت اور یورپ کے درمیان بڑھتے باہمی اتفاق کے سلسلے میں بات کی۔ ڈاکٹر جے شنکر نے یقین دلایا کہ بھارت میں ان کی ملاقاتوں اور سفر سے بھارت نیز بھارت یورپ شراکت داری کے امکانات کے تعلق سے ان کی معلومات میں اضافہ ہوگا۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ امریکی نائب صدر جے ڈی وینس نے اس بات کی تصدیق کی ہے کہ امریکہ اور ایران نے دونوں ملکوں کے فوجی نمائندگان پر مشتمل تنازعات کے تصفیے کا ایک براہ راست چینل قائم کرنے سے اتفاق کیا ہے۔ اس بندوبست میں ایران کے سپاہ پاسداران انقلاب اسلامی IRGC اور قطر کے شہر دوحا میں تعینات امریکی فوج کی سینٹرل کمان سینٹ کام سے نمائندگان شامل ہوں گے۔ جناب وینس نے ایک برٹش نیوز سائٹ کے ساتھ ایک انٹرویو میں کہا کہ ایران اور امریکہ نے کسی اور جنگ کے خطرے کو کم کرنے کی غرض سے ایران کے سپاہ پاسداران انقلاب اسلامی IRGC کے ساتھ ایک براہ راست چینل قائم کرنے سے اتفاق کیا ہے۔ اسی دوران امریکہ اور خلیجی تعاون کی کونسل جی سی سی نے بحرین کے شہر مناما میں ایک وزارتی میٹنگ میں اپنی جامع شراکت داری کا اعادہ کیا، جس میں انہوں نے علاقائی سالمیت، ایران کے ساتھ سفارتکاری، شام اور